0: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
1: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
2: प्रोग्राम का ये हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
3: Radio Pakistan Toronto CMR 101.3 FM स्टूडियोज में आपके नंबर 416-593-0003 میرا زمان سب سینئر جرنلسٹ ہیں آل دا وے فرام پاکستان ہمارے ساتھ موجود ہوا کرتے ہیں آپ کی ہم لائیو کالز بھی لیتے ہیں کچھ اہم سوالات بھی ان سے کرتے ہیں ہمارے ساتھ موجود ہے خوش آمدید کہیں گے بلال صاحب السلام علیکم
4: جی وعلیکم السلام
3: بلال صاحب امریکی صدر ٹرمپ سرکاری طور پر چین پہنچ گئے ہیں اور امریکی صدر کے ہمراہ 12 کے قریب بڑی امریکی کمپنیوں کے سی اوز بھی ہیں ایپل ٹیسلا اور اس کے علاوہ باقی بہت سی دوسری جو مشہور کمپنی ہیں ان کے سی اوز ہیں تو کیا اتنی کمپنیز کے سی اوز کا صدر ٹرمپ کے ہمراہ جانا چینی قیادت پر دباؤ ڈالنے کا ایک طریقہ انداز ہے یا اگر وہ سمجھتے ہیں کہ چینی معیشت ٹھیک نہیں ہے ہو سکتا ہے کہ چین کے ساتھ اس طرح سے معاملات بہتر ہو جائیں تو ایران اور چین کے معاملات امریکہ کا خیال ہے کہ چین امریکہ ایران کو جو ہے وہ سپورٹ کرتا ہے اس حوالے سے وہ شاید چیزیں بہتر ہو جائیں کیا خیال ہے آپ کا جی جی کو مسئلہ نمبر نوٹ کر لیجیے آپ اسٹوڈیوز 416-593-0003 اسٹوڈیوز میں آپ کے نمبر جی بلال صاحب
4: جی دیکھیں جو اب یہ جو کیا کہتے ہیں اپنا ٹرمپ کا یہ دورہ ہے بڑا امپورٹنٹ ہے یہ پہلے پچھلے مہینے ہونا تھا پھر پچھلے مہینے جو جنگ تھی اس کی وجہ سے اس کو پوسٹ پون کرنا پڑا اور اب ہائیلی اویٹڈ تھا دنیا کی معیشت جس طرح کے آبنا فرموز کی وجہ سے اسکویز ہوئی ہے تو اس کے بعد اس دورے کو جو ہے وہ بڑی اہمیت دی جا رہی ہے کہ اس سے اگر امریکہ اور چائنا کے تعلقات جو ہے نا وہ بہتر ہوتے ہیں تو جس طرح بھی آپ نے کہا کہ چائنا کو امریکہ یہ کنسیڈر کرتا ہے کہ ایران کو وہ سپورٹ بھی کرتا رہا ہے تو اس حوالے سے بھی جو ہے نا وہ آپ کہہ لیں کہ ظاہری بات ہے سب سے پہلا جو چائنا کا انٹرسٹ ہے وہ معیشت ہے تو اگر اس کو کاروبار ملتا ہے اس کو بزنس ملتا ہے اس کے لیے امریکہ کی منڈی جو ہے وہ کھلتی ہے تو ڈیفینیٹلی وہ اپنا اثر و رسوخ جو ہے وہ ایران کے اوپر استعمال کرے گا تو ٹرمپ اس لیے یہ بڑے جو سی ایوز ہیں ان کو ساتھ لے کر گئے ہیں بلکہ یہ بھی خبر آئی ہے کہ راستے میں ریفیولنگ کے لیے جب جہاز رکا ہے تو غالباً الاسکا یا کہاں پہ وہاں سے بھی جو ہے نا وہ ایک اور بڑی کمپنی کے جو سی ای او ہیں ان کو ساتھ لیا گیا ہے تو اس کا جو مقصد ہے کہتے ہیں اتنے مطلب کہ بڑے لیول کے اوپر جو ہے ڈیلیگیشن کبھی بھی کسی پریزیڈنٹ کے ساتھ امریکی پریزیڈنٹ کے ساتھ جو ہے وہ کہیں پہ ٹریول کر کے نہیں گیا آپ کو پتا ہے ایلون ماسک کے ساتھ ان کا پرابلم بھی چل رہا تھا کافی ناراضگی ان کی ہو گئی تھی لیکن وین اٹ کمز ٹو جو ہے نا وہ بزنس
3: اور میرے خیال اس سے پہلے 2017 میں بھی ٹرمپ ہی گئے تھے چائنا میں اس کے بعد کوئی صدر نہیں گیا دوبارہ خود دوبارہ دوسری دفعہ بھی صدر ٹرمپ ہی دوبارہ گئے ہیں چائنا
4: جی اور وہ بزنس فرینڈلی تو بہرحال ہیں اور اس معاملے میں تو وہ رشیا کے ساتھ بھی جو ہے نا وہ بڑا ململا جو ہے نا وہ کہتے ہیں حالانکہ امریکہ کو جتنے بھی امریکی صدر آئے ہیں وہ بڑے کھل کے رشیا کے ساتھ جو ہے
3: رشین وزیر خارجہ بھی شاید چائنا میں ہیں یا کل تک چائنا میں تھے یہ بھی ایک بڑی ڈیولپمنٹ ہے اس حوالے سے بھی
4: میرے خیال سے پاکستان نے ہاں رابطہ بھی کیا ہے پاکستان کا رابطہ بھی ہوا ہے چائنیز وزیر خارجہ اور رشین وزیر خارجہ سے پتہ نہیں وہ شاید ہو سکتا ہے پاکستانی بھی وہاں پہ موجود ہوں مجھے ایگزیکٹلی جو ہے نا وہ پتہ نہیں لیکن بہرحال ایک بڑی جو ہے نا وہ ڈیولپمنٹ اس حوالے سے جو ہے نا یہ ہونے جا رہی ہے اور یہ بات جو ہے نا وہ کافی حد تک جو ہے نا وہ درست ہے کہ ٹرمپ کی جو ہے نا وہ کوشش ہے کیونکہ یہ جو سی ای اوز ہیں ان کی کمپنیوں کا اگر ٹرن اوور جو ہے نا وہ سال کا دیکھا جائے تو یہ ٹریلین 100 ٹریلین डॉलर से भी जो है ना वो ऊपर जाता है।
3: तो
4: ट्रंप जो है वो बिल्कुल इनको जो है ना वो साथ लेकर गए हैं, चाइना को जो है ना वो ये थोड़ा सा पावर करवाने के लिए कि अगर वो अमेरिका की तरफ हाथ बढ़ाता है तो किस कदर जो है ना वो उसको ये 100 ट्रिलियन डॉलर्स में से कितना बड़ा शेयर है जो चाइना की तरफ जा सकता है।
3: वही राइट। अच्छा, कैम्ब्रिज इंटरनेशनल के इम्तहान पाकिस्तान में 15 मई को शेड्यूल पर्चा जो है वो मुलतवी करने का उन्होंने ऐलान कर दिया, और मेरे ख्याल इससे पहले भी 2 मरतबा रियाजी का पर्चा आउट होने के बिना पर जो है कैंसिल करना पड़ा, फिर मुलतवी करना पड़ा। कैम्ब्रिज तो एक बैन अवी इम्तहानी सिस्टम है, इसका इस तरीके से पेपर का आउट हो जाना, फिर पहली बार बार जो है इम्तहान मुलतवी हो जाना, तो कैम्ब्रिज की साख के लिए नुकसानदेह नहीं है क्या? मिला साहब को मेरी आवाज़ आई?
4: जी बिल्कुल आई है। अच्छा देखें, जो कैम्ब्रिज सिस्टम है पूरी दुनिया के अंदर ये सिस्टम इसीलिए बनाए जाते हैं क्योंकि इफेक्टिव होते हैं, और कैम्ब्रिज की बहुत पुरानी तारीख है, ये कोई आज का सिस्टम नहीं है। कैम्ब्रिज के इम्तिहानात और पूरी दुनिया के अंदर जो है ना वो लोग अपने बच्चों को पाकिस्तान के अंदर तो इसके जो एग्जाम्स हैं वो बड़े एक्सपेंसिव भी होते हैं, यहाँ तक के कई कई लाख रुपए का जो है ना वो एक एक पेपर जो है ना वो बच्चे देते हैं। तो बहुत सारे लोग जो है वो जारी बात है एक प्रिविलेज क्लास है जो ये एग्जाम्स देती है, लेकिन बहुत सारे लोग अपने बच्चों का पेट काट कर भी जो है ना वो ये इम्तिहान उनको दिलवाते हैं ओ लेवल्स का ए लेवल्स का, कि बच्चे जो है वो एक्सेल कर सकें, अच्छी आगे उनको अपॉर्चुनिटी मिल सके, अच्छी यूनिवर्सिटीज में उनके दाखिले हो सकें और उनका करियर जो है ना वो बन सके। तो अगर आपको पता चले कि सारा साल मेहनत करने के बाद जो है वो आपके बच्चे के ऊपर किसी और को जो है ना वो लेवरेज मिल गई है और पर्चा इस तरीके से जो है ना वो आउट हो गया है, और जिनको पहले से ही जो है ना वो मालूम था कि पर्चा कौन सा आने वाला है, उन्होंने उसके हिसाब से जो है ना वो तैयारी की हुई थी, तो ज़हनी तौर पर जो है ना बड़ा एक इसका जो है ना वो इम्पेक्ट आता है एक स्टूडेंट की जो है ना वो उस ज़हन के ऊपर, वो किस जो है ना कैफियत से गुजरता है जिसने पूरा साल जो है ना वो मेहनत की। और ये मैं एक्चुअली उन लोगों के लिए बात कर रहा हूँ जो मेहनत करने वाले बच्चे हैं। सारी बात है, मैंने कहा कि एक प्रिविलेज क्लास है इसके अंदर जिसको कोई इतना जो है ना फर्क नहीं पड़ता ना पैसों के हवाले से ना तैयारी के हवाले से, तो वो इस तरह के पर्चों के लिए पैसे भी देते हैं और फिर पर्चे इस तरीके से आउट भी होते हैं। लेकिन कैम्ब्रिज को बहरहाल जो है ना मतलब एक अपनी साख की जो है ना वो बिल्कुल परवाह होनी चाहिए कि दूसरी दफा ऐसा हुआ है इस महीने के अंदर अंदर पर्चा जो है ना वो आउट होने के जो है ना वो मतलब के इल्जामात क्या
3: दोबारा लगे, हां मतलब हो ही गए जो है ना। हां ठीक है,
4: अच्छा जो है ना वो सामने आए हैं, तो ये क्या कहते हैं अपना अगर नहीं इसको जो है ना वो कंट्रोल करते तो आने वाले दिनों में काफी जो है वो इसको
3: डेंट पड़ने वाला। बिल्कुल। अच्छा, सेनेट की कामा कमेटी पर दाखला ने सेंटर्स को ब्लू पासपोर्ट देने का बिल मंजूर किया और तजवीज दी है कि सेंटर्स उनके बच्चों को ब्लू पासपोर्ट देने की 6 साल की शर्त खत्म की जाए। इस किस्म की कानून सभी पर सब इकट्ठे होते रहते हैं, राजी भी हो जाते हैं, जहाँ कोई फायदा हो, तनख्वाह बढ़ानी हो, कुछ भी करना हो, चाहे कोई पार्टी हो, सब कहते हैं ठीक है। आम आदमी के मसाइल के बारे में कोई सोच रहा है कि नहीं सोच रहा? अभी मेरे ख्याल एक और MP MNA थे शायद, उनका बेटे जो है उन्होंने सालम ले लिया कहीं बाहर जाके, वो भी एक नई कहानी रोज, मतलब वो भी शायद उनके पास भी शायद पासपोर्ट शायद ग्रेटेस्ट पासपोर्ट था।
4: जी वो क्या कहते हैं अपना तलाल चौधरी ने ये बात गालबन जो है ना सेनेट की कमेटी के अंदर या कौमी असेंबली में ज़ाहिर ख्याल करते हुए उन्होंने बताई है कि ये कोई कौमी असेंबली के रुकन थे इकबाल अफरीदी, उनके बेटे जो है वो इस तरह जो है ना उसके ऊपर चले गए, उन्होंने ये इतराज भी उठाया और अच्छा लगा मुझे कि कम से कम जो है ना कि चलो किसी ने उसके अगेंस्ट आवाज उठाई है कि ये ब्लू पासपोर्ट जो है वो हम इस तरीके से जो है ना वो बांटते नहीं फिर सकते, क्योंकि जब पाकिस्तान के ताल्लुकात की बात आती है, सफारती ताल्लुकात आप कह लें या इन्वेस्टमेंट्स की बात आती है, तो दुनिया के जो ममालिक हैं वो पूछते हैं इस बारे में सवाल जो है ना वो पूछते हैं कि आपने कितने ब्लू पासपोर्ट जो है वो दिए हुए हैं, क्योंकि कल को ये ना हो कि हम आपके साथ जो है वो ताल्लुकात जो है ना वो बढ़ा रहे हैं और पता लगे कि इन्हीं पासपोर्ट्स के ऊपर जो है ना वो लोग यहाँ पे आके जो है ना वो मतलब एक रहना शुरू कर दें, काम करना शुरू कर दें। तो कहते हैं कि बाकायदे से हवाले से जो है ना हमसे सवाल पूछा जाता है, जिसकी वजह से पहले पाकिस्तान जो है ना शायद बहुत ज्यादा जो है ना ब्लू पासपोर्ट शाया करता था देता था, लेकिन अब बहुत कहते हैं हमने इसको स्क्वीज कर दिया हुआ है कम
3: लेकिन अभी तो ये बावजूद लेकिन कायमा कमेटी में जो जो सिफारिश है बिल है वो तो कह रहे हैं कि दें उनके बच्चों को भी दें।
4: जी मैं वही यही जुमला अर्ज करने लगा था कि उसके बावजूद भी जो है ना उनके एतराज के बावजूद भी जो है ना वो सेनेटर्स जो है उन्होंने अपना अपने लिए जो है बिल मंजूर कर लिया, तो ये तो एक वाहिद ऐसी चीज है कि जिसके ऊपर सबका जो है ना वो इत्तफाक राय जो है ना वो पाया जाता है, इसमें कोई ऑपोजिशन वो कहते हैं कि जो है ना वो एक ही सफ में खड़े हो गए महमूद अयाज, ना कोई बंदा रहा ना बंदा नवाज, तो वो सारे जो है ना मतलब है कि इस मामले में तो कोई हुकूमत पहले पिछली भी हुकूमतें थी तो बहुत आपस में लगती थी, लेकिन कौमी असम्बली में जहाँ मराहत लेने की तनख्वाहें बढ़ाने की جب یہ بات آتی ہے پاسپورٹس وغیرہ لینے کی تو وہاں پہ سب جو ہے نا وہ اختلافات بلا کے یا کہ زبان ہو کر جو ہے نا لبیک کہتے ہیں اس کے اوپر.
3: اچھا امریکہ کو پھر دھمکی دی ایران نے کہ جی ایک لیٹر تیل بھی نہیں لے جانے دیں گے, اپنے ہومرس کو امریکہ کے قبرستان بن سکتے. تو اب عالمی طاقتیں اب کیا کریں, وہ کوئی مل کر اپنے ہومرس کو ایران کے حوالے سے اس کو کلیئر کرنے کے لیے کوئی مددگار نہیں ہو سکتی, وجہ کیا ہے؟ مطلب کیونکہ تمام لوگ سفر تو کر رہے ہیں نا. بہرحال
4: جی دیکھیں ٹھیک ہے کہ ہم اس حوالے سے جو ہے نا وہ ایران کو سپورٹ ضرور کرتے ہیں کہ امریکہ نے حملہ کیا تو انہوں نے ریئیکشن کے طور پر جو ہے نا وہ اسٹیٹ آف ہارمز کو جو ہے نا وہ بند کیا ہے اور بالکل ایک ریئیکشن کے طور پر جو ہے نا ان کا جائز ریئیکشن بنتا تھا. وہاں پہ ان کا کنٹرول ہے, ان کے جو ہے نا ان کا بارڈر جو ہے نا وہ ساتھ لگتا ہے, یا ان کی کیا اس کو آپ کہتے ہیں کہ جو بندرگاہ ہے ان کی وہ ساتھ لگتی ہے, تو انہوں نے اس کو روک سکتے تھے, انہوں نے روک لیا. لیکن جو پوری دنیا ہے ظاہری بات ہے سوال دنیا یہ اٹھاتی ہے کہ قصور ان ممالک کا تھا جنہوں نے اپنی بیسز دی تھیں, قصور اسرائیل اور امریکہ کا تھا, ہمارا کیا قصور تھا اس کے اندر؟ لیکن پھر یہی بات آ جاتی ہے کہ یہی پریشر پوری دنیا جو ہے وہ امریکہ کے اوپر بھی ڈال سکتی ہے. یعنی آپ کو کیا ضرورت پڑی تھی آپ کے اس پنگا لینے سے پہلے, جنگ کرنے سے پہلے, حملہ کرنے سے پہلے تو سارے معاملات بڑے نارمل چل رہے تھے. تو وہ صرف جو ہے نا وہ ایران کی طرف اس کا دباؤ جو ہے نا وہ نہیں ہونا چاہیے. ابھی ٹھیک ہے کہ اٹلی نے بھی جو ہے نا وہ اور جاپان نے ان سب نے جو ہے نا مطلب کہ امریکہ کی حمایت کی ہے کہ ہم اسٹیٹ کو کھلوانے میں جو ہے نا وہ جو ہم سے آپ تعاون چاہتے ہیں, چلے ہم حملہ تو نہیں کرتے لیکن جو ہے نا وہ اگر اپنے جہاز بھیجنے کی بات ہے یا وہاں پہ مائنز کلیئر کرنے کے لیے کوئی کام کرنے کی بات ہے تو وہ ہم کرنے کے لیے تیار ہیں, اس میں ہم مدد دینے کے لیے تیار ہیں. لیکن بہرحال جس قسم کا پریشر دونوں طرف میں سمجھتا ہوں ایران کے اوپر بھی, اگر دنیا اپنا پریشر جو ہے وہ ایران کی طرف جو ہے نا وہ ڈالے تو ایران کے لیے بھی جو ہے نا وہ تھوڑی سی پرابلم ہوگی, لیکن وہی پریشر اگر وہ امریکہ کی طرف بھی جو ہے نا وہ ڈالیں تو معاملہ جلد ریزالو ہونے کی طرف جا سکتا ہے.
3: اچھا جناب جو پنکی صاحبہ ہیں ان کا بیان آڈیو آ گئی ہے کل, وہ کہتے ہیں کیا کام ایسے چلے گا. ان کا ایک آڈیو پیغام سامنے آیا ہے, پرانا تھا شاید, کل ہم نے ڈسکس بھی کیا تھا کس طرح سے کس شانہ انداز میں ان کو جو ہے عدالت میں لایا گیا تھا, اور آج یہ آڈیو ہے. تو کیا ان کو پتہ ہے کہ بھئی سسٹم اور اس کا اور منشیات کے اس ناسور کا کچھ نہیں بگاڑ سکتے, وہ جیسے طاقتور ہے جو چاہیں مرضی کریں؟ مطلب کیا آپ کہیں گے اس حوالے سے؟
4: جی دیکھیں سینٹ کی جو قائمہ کمیٹی ہے انہوں نے آج اس حوالے سے اس کو ڈسکس بھی کیا ہے, اور جو کمیٹی کے چیئرمین تھے انہوں نے کہا ہے یہ کہ جی جو اینٹی نارکوٹکس کے جو چیئرمین ہیں یا جو ہیڈ ہیں وہ جو ہے نا ڈائریکٹر وٹ ایور جو بھی ہیں وہ مطلب یہ کہ ہمارے پاس لسٹ جو ہے نا وہ لے کر آئیں کہ یہ کس کس کو جو ہے نا سپلائی کرتی تھی. وہاں تو انہوں نے بڑے مطلب کہ ایک آپ کیا کہہ لیں کہ خطرناک قسم کے جو ہے نا وہ ریمارکس بھی دیے کہ اگر کسی جج کو کسی جو ہے نا بیوروکریٹ کو اور کسی پولیٹیشین کو بھی جو ہے نا یہ سپلائی کرتی تھی ان کے بھی نام بھی جو ہے نا ہمارے سامنے ہیں.
3: نام کچھ ابھی ریویل ہوئے تھے وہ کنفرم نہیں ہیں, بڑے بڑے نام آ رہے ہیں اس میں, اب دیکھیں کس کس کے نام آتے
4: جی بڑے بڑے نام آئیں گے. اور جو ہے نا وہ بنیادی طور پہ جو اس کی چال ڈھال اور یہ جو آڈیو جس کا آپ بھی ذکر کر رہے ہیں کہ اس نے کہا کام جوں گا تو جو ہے نا وہ چلتا رہے گا اور کوئی اس کے اندر بریک نہیں آئے گی, اس کی وجہ یہ ہے کہ ایسے لوگوں کو پتا ہوتا ہے کہ وہ ان کے ہاتھ میں, اور یہ لوگ پکڑے بھی اسی وجہ سے جاتے ہیں کہ جب ان کے سکرو ٹائٹ کرنے ہوتے ہیں یہ تھوڑے سے ذرا آپے سے باہر ہو جاتے ہیں, دھمکیاں دینے کے اوپر آ جاتے ہیں لوگوں کو, تو پھر ذرا مطلب کہ وہ تھوڑا سا ان کو کرنے کے لیے نا کہ تم اتنا سسٹم سے باہر نہیں ہو, سسٹم پھر بھی نا وہ مطلب تمہیں قابو میں لا سکتا ہے, تو وہ تھوڑا سا سکرو ٹائٹنگ جو ہے نا وہ ہوتی ہے. میں آپ کو اس کے لیے جو ہے نا وہ جو میرے فوری طور پر ذہن میں مثال آتی ہے وہ آپ کو یاد ہوگا کراچی کا بڑا جو گینگ چلانے والا جو ہے نا وہ عزیر بلوچ تھا, کہاں سے جو ہے نا وہ اس کو ایران سے گرفتار کر کے اس طریقے سے ایک ڈرامائی انداز کے اندر, وہ کہتے ہیں ہالی ووڈ کی مووی سٹائل کے اندر جو ہے نا وہ خبریں چلیں کہ جی اس کو ایران سے اس طریقے سے جو ہے نا وہ گرفتار کر کے دیکھیں جی وہ لے آئے,
3: اور اس کے بعد روز ایک مقدمے میں بری ہو جاتے ہیں.
4: میرے خیال سے 18 مقدمے اور سنگین نوعیت کے لیے وہ تھانے کے اوپر حملہ کیا ہوا ہے, بندے قتل کیے ہوئے ہیں, ٹارچر اور پتہ نہیں کیا کیا مقدمے, اور ایک ایک کر کے جانا, اور آج ہمیں مجھے اور آپ کو یاد بھی نہیں کہ وہ کوئی غیر بروز نام کا.
3: چلیں کالز لے لیں گے 416-593-0003 اسٹوڈنٹ میں رابطہ کریں, میرا 6910 سر فرسٹ کالر ہیں آپ, آج 6910 آپ آنے رہیں جی, بات کیجیے 6910.
5: وعلیکم
3: السلام.
5: یہ جو ابھی کراچی کے حوالے سے بات ہو رہی تھی یا جو بھی خاص طور پر ڈرگ والوں کے حوالے سے, تو ان کا اثر و سخ تو چلے پاکستان جو غریب ملک ہے یا جو بھی ہے غلط ہے, یعنی کہ ہمائیاں تو ویسے بھی اسٹیبلشمنٹ جب سیاستدانوں کو اپنے آگے نہیں چلنے دیتی, تو اگر یہ لوگ اس ٹائپ کی کھلے عام یعنی کہ یہ ہو رہی ہے تو मैं समझता हूँ कि मोहसिन नकवी बहुत अलर्ट आदमी है, अल्लाह करे वो इस पर कोई टाइट एक्शन ले ताकि ये चीज़ें हमेशा के लिए ख़त्म हो। क्योंकि मैं तो यहीं पर अपने जहाँ पर मैं रह रहा हूँ, मैं वहाँ बल्कि न्यूयॉर्क के स्टेशन पे भी जो मैंने बाहर निकल के लोगों को देखा कि वो किस तरीके से उनकी शक्लें और यानी कि साफ पता चल रहा था कि वो लोग ड्रग वाले होते हैं, तो मतलब ये कि मैं हैरान होता हूँ कि ये लोग दो दिन के लिए बंद करते हैं फिर दोबारा रोडों पे घूमने लगते हैं। तो जब इतनी सख्ती और इतना पूरी दुनिया में वावेला होता है कि वे एंटी नार्कोटिक्स और ये फलाना, तो फिर ये लोग सरेआम इन जैसे मुल्कों में जो कि अपने आप को इतने सिविलाइज कहते हैं अगर घूमते हैं, तो हमारे मुल्कों में तो
3: फिर कोई बात
5: वो तो उनको कोई पूछने वाले
3: नहीं, सही।
5: बहरहाल गलत है, बताते कि कहीं भी हो हम लोग यहाँ पर इसीलिए अपने आप को, मैं तो नहीं समझता कि रात में आप सेफ हैं, जो यहाँ पर जितने भी शराबी कबाई बाहर घूम रहे हैं तो वो आप उनसे बड़े महफूज हैं चाहे वो औरत हो या मर्द हो। तो मैं इन चीज़ों को समझता हूँ कोई भी हो इसको हाईलाइट करना चाहिए, दुनिया के कोई भी मुल्क होते जो कि अच्छे कहलाते हैं उनको फिर अच्छा पेश होना चाहिए, दिखाना चाहिए। बाकी वही बात है कि अभी तक लग ही रहा है कि इस जंग का सबसे ज्यादा फायदा भी ईरान उठा रहा है, अमेरिका उठा रहा है, इजराइल उठा रहा है, बाकी पूरी दुनिया जो है ना वो सिवाय वो तमाशा बनी हुई और अपने आप को यानी हर गरीब मुल्क बेचारे बहुत ज्यादा ही नुकसान उठा रहे हैं। तो ये एक बचपन से मैं सुनता हुआ आया हूँ ये फलस्तीन ये कश्मीर, लेकिन मसला ये है कि ये वो हल है, मसले हल है जो कि हल होने चाहिए और मुसलमान मुल्कों को ही इनको हाईलाइट करके एक ताकत बना के इनके ऊपर प्रेशर डालें ताकि जितनी भी गैर मुस्लिम ताकतें जो कि हमेशा मुसलमानों को यूज करती हैं और उनको नुकसान पहुंचाती हैं,
3: तो गलत। थैंक यू सर, बहुत शुक्रिया। 5794 सर आप ऑन एयर हैं, 5794 आप ऑन एयर हैं, बात कीजिए।
6: अस्सलाम वालेकुम।
3: जी वालेकुम सलाम जनाब।
6: बट्टी साहब, ये जो इनकी पकड़ी गई है ना, ये मेरे ख्याल में ये हर दौर में ही ऐसा होता ही रहा है और ये एलीट क्लास के साथ तल्लुकात है और ये अभी चंद दिन बाद होगी तो मेरे ख्याल में फिर ऐसा ही हो जाएगा। तो मेरे ख्याल में पाकिस्तान के हालात वाकयात जो है ना डिस्कस करेंगे, मुख्तलिफ आएंगी, लेकिन यहाँ तो फिर कोई कानूनी तौर पर कोई सख्त एक्शन लिया जाए, पता चले अब क्या करें कि अब वन कॉन्स्टिट्यूशन एवेन्यू पे भी जो मामला सामने आए थे अब वो भी तो पसे पर्दा चले गए हैं ना। मेरे ख्याल
3: कमेटी बना दी, बस कमेटी की रिपोर्ट आएगी, आएगी नहीं आएगी, कब आएगी
6: नहीं, कमेटी ने रिपोर्ट भी मेरे हले कोई दे भी दी है तो वो बस इसी तरह ही है। अब फिर वही बात, जो बंदा जिस एंगल से बात करना चाहता है वो कर लेता है, लेकिन इंसाफ की बात जो है ना वो बड़ी मुश्किल नजर आ रही है। बाकी रह गई बट्टी साहब सीधी बात है, ट्रंप साहब ने ये जाते हुए पहले चाइना धमकी भी दी है चाइना को, ईरान को, और साथ ये भी कहा है कि जनाब ईरान के बारे में वहां चाइना से भी बात होगी, अल्टीमेटली वो बात वहां होगी, क्योंकि अब चाइना जो है वो ईरान से काफी तेल ले रहा है, पता नहीं कितने परसेंट, 70% तक भी कुछ लोग कहते हैं कि जो 70% अपनी जो भी उसकी ऑयल कंजम्पशन है वो इधर ईरान से ले रहा है, और तर पड़ता वो ईरान और रशिया भी उसकी मदद कर रहे हैं, और वो जो करारदाद भी पेश हुई फिर वही बात है, इस रूस ने उसको वीटो किया, तो इसलिए बात मेरा ख्याल है वहां ही होगी और जो मामला सेटल होंगे उसके मुताबिक ही चलेंगे। तो बाकी अल्लाह ही है, बरसों तो मेरे भी ख्याल में कुछ इसका भी कोई निकलेगा, और जितना ये जरूर है कि अदलिया के मुंह पे ये तमाचा है, इंतजामिया के मुंह पे भी तमाचा है कि जिस तरह वो पेश हो रही है ना, कोई उसको उसका कोई रिमांड हुआ है, हालांकि ऐसे
3: रिमांड दे दिए, दोबारा दे दिए रिमांड उनका जी,
6: जुडिशियल पहले तो वो उसको
3: पहले जुडिशियल किया था लेकिन फिर दोबारा उन्होंने उसको रिव्यू करके दोबारा उसको रिमांड पे भेजा।
6: तो वो इन लोगों की सर बैकलैश आई है ना लोगों की, तो उन्होंने बोला कि भाई ये भी प्रोसेस करो वो करना, लोग ज्यादा ही बातें कर रहे
3: हैं। ठीक है, थैंक यू,
6: थैंक यू, बाद में होंगी बातें या नहीं होंगी आज
3: देखते हैं, अगर कॉलर तो जरूर करूंगा मैं। ठीक
6: है जी, इंशाल्लाह।
3: 7997 सर आप ऑन एयर हैं, 7997
7: आप ठीक है?
3: जी बिल्कुल ठीक सर, शुक्रिया। जी बिल्कुल ठीक।
7: देखिए जनाब, अभी जो नजर आ रहा है आपको तो मुझसे ज्यादा ही पता होगा कि अभी यूएई इजराइल हैंडशेक कर लिया है और ये पाकिस्तान के लिए एक इतनी कोई अच्छी खबर नहीं है, ये डिप्लोमेटिकली हमारे लोग वो काम नहीं कर सके जो उनको करना चाहिए था कि यूएई जो हमारे बिल्कुल कोई 40-50 या 100 किलोमीटर के अंदर होगा ये, ठीक है, और ये इसराइल से, और इसराइल से हमारी दुश्मनी है, पता नहीं है किस बात की है, ये कोई बताता नहीं है, लेकिन है दुश्मनी, चले
3: ठीक है।
7: लेकिन ये बड़ा क्रिटिकल है स्ट्रेटेजिकली, हमारे हमारे जो डिफेंस वाले हैं ना उन पे काफी प्रेशर होगा इसका। एक तरफ इंडिया है जो अपनी अपनी चक्करों में है, दूसरी तरफ अफगानिस्तान है, और अफगानिस्तान से के साथ भी हमें अभी भी या तो एक दफा बात कर बात नहीं करके अटैक करके या जो भी स्ट्रेटेजी करके सेटल डाउन करे। ऐसी ढूंढी जाती धमकियां देने की, भड़के मारने की कोई जरूरत नहीं है।
3: सही,
7: डू समथिंग। और दूसरा आ गया ये पिंकी जो है, या पिंकी टिंकी जो भी है, ये हर दौर में है और अभी भी पता नहीं कितनी पिंकियां वहां घूम रही है।
3: ठीक है सर।
7: और शायद आपको, आप मेरे से छोटे हो गए, आपको याया खान का दौर याद है?
3: नहीं सर,
7: जनरल रानी होती थी।
3: नहीं नहीं मुझे नहीं पता सर।
7: नहीं आपको नहीं, जनरल रानी होती थी, वो ऑर्डर देती थी।
3: हम नहीं थे ना उसका छोटे।
7: नहीं तो मैं बता रहा हूँ ना, जो पाकिस्तान की तारीख तो है ना।
3: चले ठीक हो गया सर, थैंक यू। चले 5666 सर आप ऑन एयर हैं। 5666 5666 शुजा भाई
8: जी, अस्सलाम वालेकुम सर।
3: अस्सलाम सर, वालेकुम अस्सलाम
8: जी। भट्टी साहब, बात यह है कि देखिए उजैर बलोच की बात अभी बिलाल साहब ने की, देखिए उजैर बलोच को कौन किसकी बैशिंग थी? आप देखिए पिंकी को भी पिंकी पता है, बिलाल साहब मुझे करेक्ट करें, इसको पकड़ा गया है वहां पर लाहौर से और इसको ट्रांसफर किया गया है कराची। लाहौर में ये पकड़ी गई है, तो उस जगह का नाम मेरे जहन से निकल गया, कोटला के पास है,
3: ठीक है।
8: ये वो थाने से चल वहां से पकड़ी गई आगे कराची। अब कराची में आके क्या करते हैं, क्यों लेके आए हैं, ये मुझे आप सबको पता है कि उजैर बलोच भी निकल गया, ये भी निकल जाएगी। जहां तक बात रहेगी जनाब, ब्लू पासपोर्ट तो बिल्कुल नहीं देना चाहिए, ग्रीन पासपोर्ट की वैल्यू और नीचे चली जानी है, हमें फिर किसी ने अंदर ही नहीं जाने देना।
3: जनाब अभी कॉल्स जो हैं वो मेरे पास नहीं है, रिपीट कॉल्स ही हैं, तो मेरे ख्याल में आज इसको फिर कंटिन्यू नहीं करते, कल कर लेंगे ताकि ज़्यादा कॉल्स हों तो फिर ज़रा सही मज़ा रहता है। मिलाल साहब थैंक यू वेरी मच सर, आपसे इंशाल्लाह ताला फिर कल मुलाकात करते हैं। बहुत शुक्रिया आपका, थैंक यू। और जी लिसनर्स आपके भी शुक्रिया, क्योंकि आज कॉल्स जो हैं रिपीट कॉल ही हैं सारी, कोई नए कॉलर्स नहीं है, तो इसलिए मेरे ख्याल सबसे बात हो गई है, तो कल इंशाल्लाह फिर बात करेंगे। दुआ में रखिएगा याद, हौसला नहीं हारना, भला हौसला भी हारने की चीज़ इन, ऑलवेज फॉलो योर हार्ट, क्योंकि सब अच्छे की आवाज़ बशत जिंदगी। इंशाल्लाह हमारी मुलाकात अब कल शाम 7 बजे स्टूडियो इंजीनियर मरियम, और मेज़बान अशरफ भट्टी को दीजिए इजाज़त। अल्लाह हाफिज़ और सपुर्द-ए-माला।

0: صاحب، دوائی کا استعمال کسی بھی مرض کے حوالے سے بہت اہمیت کا حامل ہے. اٹس ویری امپورٹنٹ فار یو ٹو یوز میڈیسن اف یو آر ناٹ فیلنگ ویل. کوئی بھی مسئلہ، کوئی بھی ایشو، پرابلم چاہے کوئی بھی کیوں نہ ہو، لیکن اس سے بھی زیادہ اہم معاملہ یہ ہے کہ آپ وہ دوائی استعمال کیجئے جس کا سائیڈ افیکٹ نہ ہو. آزمایا ہوا، پرکھا ہوا، جانا ہوا اور دیکھا بھالا ہوا علاج کا طریقہ ہے ہومیوپیتھی. آپ کو ذہنی صحت یعنی مینٹل ہیلتھ کے حوالے سے کوئی ایشو ہو، یا جسمانی صحت یعنی فزیکل ہیلتھ کے حوالے سے کسی دقت کا سامنا ہو، تو آپ کو ایک ایسا معتبر اور ایک آتھینٹیکیٹڈ تجربہ کار اور اسکلفل نام بتاتے ہیں جن کا تجربہ یہاں کینیڈا کا بھی ہے، انڈیا کا بھی ہے، دونوں جگہوں سے سرٹیفائیڈ ہیں. اور اوبویسلی ہومیوپیتھی کے حوالے سے ایک لمبے عرصے کا تجربہ رکھتے ہیں. ان کے پاس جب بھی ہم جاتے ہیں تو ڈفرینٹ کمیونٹیز کے لوگ وہاں ہمیں دیکھنے کے لیے ملتے ہیں. یورپینس کی بات کریں، ساؤتھ ایشینس کی بات کریں، ایوری ون از دیئر ویٹنگ فار ہز ٹرن ٹو بی سین بائی دس ویری ایکسپیرینسڈ اینڈ اسکلفل پریکٹیشنر. ہم بات کریں گے کلدیپ جی سے. ویلکم کرتے ہیں سر آپ کو.
1: ہاں جی عامر جی، آپ کو، سارے لسنرز کو نمسکار، آداب اینڈ گڈ مارننگ.
0: بہت شکریہ ہمیں جوائن کرنے کے لیے آج صبح. ہم جاننا چاہتے ہیں آج کیا مدعا رہے گا، کس بات پر آپ ہمارے جاننے والوں کو بتانا چاہتے ہیں، سیریسنیس آف میٹرز کے حوالے سے، علامتیں یعنی سمپٹمز کے حوالے سے، اور ہومیوپیتھی میں اس کے ٹریٹمنٹ کے حوالے سے.
1: آج ہم نا تھوڑا سا نروس سسٹم کی ایک پرابلم ہوتا ہے، ٹریمر.
0: اچھا،
1: اس کے بارے میں جانکاری دیں گے. دیکھیں ایسا کہ یہ ہومیوپیتھی جو ہے، کئی لوگوں کو نہیں معلوم ہوا کیا ہے، یہ 200 سال سے بھی پرانی ایک ہے، جرمن میڈیسن ہے.
0: جی بالکل.
1: تو یہ بہت افیکٹو ہے، اور یہ ہے کئی بار ایک خوراک میں جو ہے بیٹھے کو پتہ لگ جاتا ہے لوگوں کو جو ہے. یہ جیسے نا آپ کے مطلب جب ہم لوگ دوائی کھاتے ہیں، ایز اے پورے آپ کے شریر میں بھاگتی ہے، بہت جلدی کوئی ایکشن اس کا ہوتا ہے. تو کسی کو بھی ہم کہتے ہیں کہ آپ کوئی پرابلم ہے، چھوٹی پرابلم ہے، بڑی پرابلم ہے، ہومیوپیتھی کا ٹریٹمنٹ کریں. جب آئیں گے تو پتہ لگے گا کہ آپ کو ہومیوپیتھی کیا کمال کی چیز ہے.
0: جی
1: سب سے بڑی چیز ہے عامر جی، اس کا کوئی سائڈ افیکٹ نہیں ہے. ابھی تک تو ہم نے کوئی سائڈ افیکٹ دیکھا نہیں ہے. افیکٹ ضرور ہے، سائڈ افیکٹ نہیں ہے.
0: بالکل ٹھیک
1: ٹھیک. تو یہ مطلب کہ آپ لوگ کہتے ہیں کہ مطلب کہ آپ میڈیسن جب کھاتے ہیں، میڈیسن کا مطلب ہے کہ آپ کو 1%, 2%, 5% ضرور فائدہ ہونا چاہیے. میڈیسن کا مطلب یہ ہے، ٹھیک ہے. تو یہ آپ کو کوئی بھی کسی طرح کا ایشو ہے، پیٹ کا ایشو ہے، پیٹ میں جو ہے لوگ عام جو ہے پریشان رہتے ہیں، گیس سے پریشان، بلوٹنگ سے پریشان رہتے ہیں، ایسیڈیٹی سے پریشان رہتے ہیں، کولائٹس ہے، آئی بی ایس ہے، کانسٹیپیشن ہے، یہ پیٹ کی بیماریاں بہت پریشان رہتے ہیں لوگ جو ہے. تھائرائڈ ہے، عام گولیاں کھاتے رہتے ہیں لوگ، تھائرائڈ ہے، کولیسٹرال ہے، ڈائبٹیز ہے. دیکھیں ایسا نا کوئی بھی ڈاکٹر کے پاس، فیملی ڈاکٹر کے پاس جاتے ہیں، آپ کو کوئی زبردستی تھوڑی نا دوائیاں لگاتا ہے. مطلب وہ تو آپ جب آپ اس کیئر نہیں کرتے تب آپ کو وہ میڈیسن میں جانا پڑتا ہے. پہلے تو آپ کو جیسے کولیسٹرال ہو رہا ہے، وہ آپ کو کہتا ہے کہ اپنی کیئر کریے، پری ڈائبٹک ہے، اپنی کیئر کریے. دیٹ از دا رائٹ ٹائم ٹو اسٹارٹ ہومیوپیتھی ٹریٹمنٹ. تو آپ پوری زندگی بھر روز دوائیوں سے بچ سکتے ہیں، ٹھیک ہے. تو ہم لوگ کی دوائیاں یہ نہیں کہ زندگی بھر کھانی ہے، سال 6 مہینے میں موسٹ آف دی کھا کے ٹھیک ہو جاتی ہیں. مطلب کوئی ایک مہینے میں، کوئی ایک خوراک میں، ڈپینڈ کرتا ہے بیماری کے اوپر جو ہے. دیکھو آپ کو اینگزائٹی ہے، ڈپریشن ہے، یا آرتھرائٹس ہو گئی ہے کسی طرح کی، تو کوئی پین ہے کسی طرح کا جو ہے، ایگزیما ہو گیا، سرائسس ہو گئی، ویٹیکلو ہو گیا، آٹو مون ڈیزیز ہے آنکھ، اور خاص کر کے آٹیزم کی بھی ضرور بات کریں، کہ آٹیزم کے لوگ دنیا سے ہمارے پاس بچے آتے ہیں، ٹھیک ہے. بہت بچے ٹھیک ہو چکے ہیں جن کو کم پرابلم ہے، جلدی ٹھیک ہو جاتے ہیں، اور جن کو زیادہ پرابلم ہے ان کو تھوڑا ٹائم لگتا ہے. اور جو بھی ہم لوگ میڈیسن یوز کرتے ہیں، ہیلتھ کناڈا سے اپروڈ ہے، ان کے بعد ڈن نمبر لکھ کے آتا ہے، ٹھیک ہے. اور اس کے جو بھی 100% سیف دوائیاں ہیں جی. تو اب ہم لوگ ٹریمر کے بارے میں بات کرتے ہیں. یہ دیکھیے ٹریمر آپ دیکھتے ہوں گے، کئی لوگ جو ہے ये नर्वस सिस्टम कईयों का जो आप जब आप कोई चीज उठाते हैं हाथ का कांपते रहते हैं ठीक है, और जो कहीं सिर हिलता रहता है कभी जो है सिर हिलता रहता है, दैट इज नर्वस सिस्टम प्रॉब्लम। लोगों को पता ही नहीं है वे कैसे ट्रीटमेंट करें, क्या करें, कहाँ जाएं। देखिए ये मोस्टली वन साइड से स्टार्ट होता है। वन साइड का मतलब आपके हाथ जो है, आप जैसे कोई चीज उठाएंगे तो आपके हाथ कांपेंगे,
0: अच्छा
1: कांपते हैं उसमें से, तो जब आप ट्रीटमेंट नहीं करते फिर दोनों हाथों में हो जाता है। और ये मोस्टली स्ट्रेस की वजह, कई बार ये बढ़ता के जब बढ़ता है स्ट्रेस जब होगा तब आपको बढ़ेगा, थकावट होगी, कॉफी ज्यादा पीते हैं उसकी वजह से होता है। कई बार टेम्परेचर जो ज्यादा हो गया बॉडी गर्मी में चले गए तब आपके हाथ पैर कांपने लगते हैं। और दो चीजें देखिए, इससे रिलेटेड एक और बीमारी है पार्किंसन। पार्किंसन में इसमें और दोनों में डिफरेंस क्या है, तो उसमें इसमें है कि जब आप काम करते हैं तो ये आपका हाथ कांपता है।
0: राइट।
1: और पार्किंसन में जब आप रेस्ट में आपका जो है होता है हाथ, उस टाइम जो है मतलब कि आपका हाथ कांपता है, वो काम कर जब काम करते हैं तब नहीं कांपता। ये दोनों में डिफरेंस है।
0: बिल्कुल सही, बिल्कुल
1: तो पार्किंसन से भी लोग बहुत सफर करते हैं, करीब 10 मिलियन पीपल सफर कर रहे हैं इस बीमारी से, टाइमर और इससे जो है आपका पार्किंसन से। और ये मोस्टली जेनेटिक होता है और कई बार थैलेमस ब्रेन में हमारे थैलेमस एक पार्ट होता है उसकी वजह से होता है।
0: बिल्कुल ठीक।
1: और कई कारण होते हैं, पार्किंसन हो सकता है, मल्टीपल स्क्लेरोसिस हो सकती है, ब्रेन में आपके ट्यूमर है, स्ट्रेस की वजह से, मेटाबॉलिक डिसऑर्डर, आपका अल्कोहल ज्यादा लेते हैं उसकी वजह से हो सकता है, और कोई ड्रग मेडिसिन खाते हैं प्रेस्क्रिप्शन ड्रग जो होती हैं उसकी वजह से, कई कारण होते हैं। लेकिन हम लोग जब सिम्टम आपके आते हैं हमारे पास, हम सिम्टम लेते हैं तो बीमारी बहुत जल्दी ठीक हो जाती है। हमारे पास एक लड़की थी, वो जो कोरियन लड़की थी, वो हॉस्पिटल में ना काम करती, हमारा कोई जानने वाला कहता है हमारे पास भेजा उसने, वो कहते जब वो इंजेक्शन लगा हाथ बहुत जल्दी ज्यादा काम करता, 3-4 महीने में ठीक हो गई।
0: बिल्कुल ठीक।
1: तो इसलिए कोई भी इशू है, किसी तरह का इशू है, हमारा नंबर याद रखें, अपने दोस्त मित्रों को दें, 647-818-0055-647-818-0055 पे कभी भी कॉल करके आ सकते हैं। हमारे क्लिनिक 20 मैरिटाइम टूरे बुलेवार्ड, यूनिट नंबर 2, होम डिपो वाला प्लाजा, 647-818-0055-647-818-0055 पे कभी भी कॉल करके आ सकते हैं। थैंक यू।
0: यहाँ नंबर है कुलदीप जी का, ये नंबर मिलाएंगे, ये नंबर आप अपने पास रखिए मोबाइल में। कहते हैं कि वकील का, डॉक्टर का ये नंबर दो तो आपके पास होने ही चाहिए, किसी भी वक्त आपको ज़रूरत पड़ सकती है। बहुत सीनियर प्रैक्टिशनर है होम्योपैथी के कुलदीप जी, ये नंबर रखिए, किसी भी तरह का हेल्थ हवाले के हवाले से प्रॉब्लम हो प्लीज़ कॉल हियर, 647-818-0055 is 647-818-0055। बहुत शुक्रिया आपके टाइम के लिए सर।
1: थैंक यू।
2: इस सीजन शानदार कनेडियन रोड ट्रिप में ड्राइवर्स और उनकी टोयोटास का होगा द ग्रेट व्हाइट नॉर्थ के अनजान रास्तों से आमना सामना। साथ देने आएंगे स्नैक्स, चाय ब्रेक्स और अटपटी प्लेलिस्ट्स। पर इस यादगार जर्नी से पहले एक फ्रेंडली रिमाइंडर, ये टाइम है फॉर एक्सपर्ट सर्विस एट योर लोकल टोयोटा डीलर। वन इजी स्टॉप फॉर ऑयल चेंजेस, ब्रेक चेक्स एंड टायर स्वैप्स। बुक योर अपॉइंटमेंट टुडे, क्योंकि ये सफर होने वाला है तूफानी।
3: आप रिश्ते को चलाना चाहते हैं या फिर घर बसाना चाहते हैं, लेना है कोई बहुत बड़ा फैसला या करना है कारोबार, स्ट्रेस और एंजाइटी ने जिंदगी को हिला के रख दिया है, या फिर शादीशुदा लाइफ में बहुत सी परेशानियों का सामना है, तो ये सब सितारों की वजह से भी हो सकता है। आप सबसे बात करके डिसअपॉइंट हो गए हैं तो अब घबराने की जरूरत नहीं, बात कीजिए फिफ्थ जनरेशन एस्ट्रोलॉजर मास्टर धनिक महाराज से, 437-829-6023, इट्स 437-829-6023। 123 Master Dhanik Maharaj.
4: The Lovey Dovey Show, driving you home. A melody above and beyond. Brought to you by Radio Toronto, Canada. Monday to Friday,

0: راديو اواز السفر سلسله الطاقه.
1: کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو، لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنینشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل، انڈسٹریل، پرائیویٹ، یا آپ کو چاہیے اکویٹی لائن آف لون، پرسنل لون یا بزنس لون، 100% گارنٹیڈ اپروول. کال شیراز حسین 6472714147. لوگ تو مارٹگیج کا وعدہ کرتے ہیں لیکن ہم آپ سے کیا ہوا وعدہ پورا کرتے ہیں. کال شیراز حسین 6472714147. چائے خانہ پاکستانی چائنیز کوزین، جہاں آپ کو ملے گا اصلی پاکستانی سٹائل چائنیز فوڈ. پی سی لاہور کے شیف جنہیں 14 سال سے زائد عرصے کا تجربہ ہے. رجوی پلازا میں فوڈ لورز کے لیے پاکستانی چائنیز کھانوں کے لیے بہترین انتخاب. نو ایم ایس جی، نو فروزن میٹ اینڈ نو پیکٹ مسالہ ایٹ آل. ہر چیز ملے گی آپ کو فریش اور پرائسز انتہائی ریزنیبل. چائے خانہ پاکستانی چائنیز کوزین، 3920 اگلنٹن ایونیو ویسٹ، یونٹ 30، رجوی پلازا، مسیساگا. For booking information, call 905-514-7877. وہی ذائقہ، وہی لذت اور وہی مہمانداری. چائے خانہ پاکستانی چائنیز کوزین.
2: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
3: بہت خوشبو آ رہی ہے کھانے میں. ایسا لگ رہا ہے جیسے گھر کے پسے ہوئے مسالوں سے بنا ہو.
4: ارے خوشبو کیسی نہیں ہوگی، یہ ہانڈی کے مسالوں کا کمال ہے جو چن چن کے اکٹھے کیے گئے ہیں خاص ہمارے لیے، تاکہ یہ لذت اور سواد ہمیں مل سکے.
5: ہانڈی مسالے، بالکل گھر جیسا سواد.
6: فار ہول سیل انکوائری کال 416-746-5550، 746-5550.
1: فیاض احمد قریشی اینڈ ایسوسیٹس، اب مسیساگا کے بعد سکاربرو میں 2155 لارنس ایونیو ایسٹ، لارنس اور برسٹ ماؤنٹ کا انٹرسیکشن، 416-757-9999. دانتوں کی کوئی بھی بیماری ہو آپ اعتماد کے ساتھ ڈاکٹر فیاض احمد قریشی اور ان کی تجربہ کار ٹیم کی پروفیشنل سروسز کا فائدہ اٹھائیے. تمام انشورنس پلان ایکسیپٹ کرتے ہیں. انشورنس نہ رکھنے والوں کے لیے اسپیشل ڈسکاؤنٹ. روٹ کینال ٹریٹمنٹ اور ری ٹریٹمنٹ کے اسپیشلسٹ ہیں. مسیساگا لوکیشن 1110 بلور اسٹریٹ ایسٹ، بلور اور ڈکسی کے انٹرسیکشن، 9052325678. اگر آپ کی کارپوریشن پر قرضے ہیں جس کی وجہ سے آپ پرسنلی لائبل ہو سکتے ہیں، تو ایسی سچویشن میں آپ کارپوریٹ بینکرپسی کا سوچ سکتے ہیں. اس کے لیے احمد ملک آف احمد ملک قرضہ معاف سے رابطہ کر سکتے ہیں. ساتھ ساتھ اگر ابھی تک آپ نے سیبا لون پے آف نہیں کیا تو یاد رکھیں، دسمبر سے پہلے آپ کو یہ لون پے آف کرنا ہوگا. ڈیڈ لائن از کمنگ سون. احمد ملک اس سلسلے میں آپ کی مدد کر سکتے ہیں. مزید معلومات کے لیے ابھی کال کر لیجیے 9057 83 1922. It's 9057 83 1922. SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. ہر قسم کی گاڑیوں کی جرنل اور الیکٹریکل ریپیئر کے لیے تشریف لائیے. آئل چینج، ٹائر چینج، لائٹ ریپیئر، بریکس، سسپینشن، مفلر سروس، انجن سروسز. اس کے علاوہ سیفٹی انسپیکشن، 3D لیزر الائنمنٹ کے ساتھ ساتھ نیو اور یوز ٹائرز بھی اویلیبل ہیں. ڈرائیو تھرو مینٹیننس اور نماز کی سہولت بھی. میاں اشرف صاحب یا نبیل اشرف صاحب سے رابطہ کیجیے 416-466-8782. 416-466-8782. ٹورنٹو میں 23 سال سے 24/7 کھلنے والی واحد شاپ ایس ایس آر آٹو سروس، 921 پے پے. الکرم جیولرز. اگر آپ کو دبئی اور مڈل ایسٹ جیسے زیورات کی تلاش ہے تو اب آپ کو دور جانے کی بالکل ضرورت نہیں. آج ہی ہمارے مسیساگا رجوی کے اسٹور پہ تشریف لائیے. الکرم جیولرز، جہاں آپ کو ملیں گے سونے کے بہترین کنگن، کڑے، جھمکے، ہار اور سونے کے بہترین سیٹس. شادی ہو یا مہندی یا کوئی بھی فنکشن، آپ کی پسند کے تمام زیورات آپ کو ہمارے اسٹور پر موجود ملیں گے. آج ہی وزٹ کیجیے الکرم جیولرز، 3465 پلاٹینیم ڈرائیو، یونٹ 99، مسیساگا. 9058280009. It's 9058280009. Your login ho alkaramjewelers.ca. Alkaram Jewelers, farmaish aapki, guarantee hamari.
2: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
6: जी हाँ, 416-625-2636 आलम लॉ ऑफिस का हॉटलाइन नंबर है जहाँ लॉयर्स आपकी कॉल का जवाब देते हैं। हमारी कम्युनिटी की एक्सीडेंट क्लेम के वाले सबसे बड़ी लॉ फर्म है। इसके अलावा आलम लॉ चैम्बर, जहाँ आपको हर तरह की कानूनी मदद फराहम की जाती है, चाहे वो फैमिली लॉ हो, क्रिमिनल लॉ हो, रियल स्टेट लॉ हो। उनके लिए नॉन मिस मैटर्स के लिए नंबर है 905-564-5953। हमारे साथ आफ्ताब आलम साहब आज के दिन मौजूद हुआ करते हैं, खुश आमदीद कहेंगे। आफ्ताब भाई, अस्सलाम वालेकुम।
7: जी,
6: थोड़ा सा डिसेबिलिटी के हवाले से मैं आज बात करना चाहूँगा कि बाज़ुकात किसी एक्सीडेंट में भी इन्वॉल्व नहीं होते हैं, लेकिन वो काम नहीं कर सकते, मेडिकल कंडीशन उसकी ऐसी होती है, तो क्या ऐसे लोग जो हैं वो डिसेबिलिटी के लिए अप्लाई कर सकते हैं, उनकी ऑप्शंस क्या हो सकती हैं?
7: देखिए, अगर आप कहीं एम्प्लॉयड हैं और आपके एम्प्लॉयर के थ्रू डिसेबिलिटी ग्रुप इंश्योरेंस की कवरेज मौजूद है, अगर कुछ लोग बैंक के लिए काम करते हैं, कुछ इंश्योरेंस के लिए, फाइनेंशियल इंस्टीट्यूशन के लिए काम कर रहे होते हैं, तो उनके पास कुछ बेनिफिट्स अवेलेबल होते हैं एम्प्लॉयर की पॉलिसी के थ्रू।
6: ठीक है।
7: और रिगार्डलेस ऑफ द फैक्ट कि एक्सीडेंट की वजह से या बगैर एक्सीडेंट की वजह से अगर आपकी कोई कंडीशन डेवलप हो जाती है, वो क्रॉनिक पेन का मसला हो या कोई सीरियस साइकोलॉजिकल मसला हो, तो यू कैन अप्लाई फॉर द डिसेबिलिटी, जो कि शॉर्ट टर्म डिसेबिलिटी कहलाती है। और शॉर्ट टर्म डिसेबिलिटी के बाद आप लॉन्ग टर्म के लिए अप्लाई कर सकते हैं, और एट एनी पॉइंट आपका शॉर्ट टर्म या लॉन्ग टर्म डिसेबिलिटी डिक्लाइन हो, आलम लॉ फर्म की एक्सपर्टीज है डिसेबिलिटी लॉ इंश्योरेंस क्लेम के अंदर, वी कैन सू द एम्प्लॉयर्स इंश्योरेंस कंपनी एंड गेट द कॉम्पनसेशन।
6: नंबर टू कॉल इज 416-625-2636, 416-625-2636। अच्छा, बाज़ औक़ात जो इंश्योरेंस कंपनीज हैं वो डिनाई कर देती हैं केसेस को, ख़ास तौर पे बाज़ औक़ात जो मोटर व्हीकल एक्सीडेंट के अंदर कुछ एड्रेसेस चेंज हों या कोई ऐसी चीज़ चेंज हो, तो ऐसी सूरत हाल में क्या उनके लिए अपील की जा सकती?
7: देखिए, इंश्योरेंस कंपनी आपके क्लेम को किसी भी वेरियस डिफरेंट रीजंस की वजह से जो है डिक्लाइन कर सकती है। उसमें सबसे इम्पोर्टेंट जो है मटेरियल मिसरिप्रेजेंटेशन, कि आपने पॉलिसी किसी और पर्पस के लिए ली थी और यूज आप किसी और पर्पस के लिए कर रहे हैं, एड्रेस आपने कहीं और का डाला हुआ था, या आपके फैमिली हाउस होल्ड पे आपने कहा था कि एक इंडिविजुअल चलाएगा लेकिन चार लोग यूज कर रहे हैं, ठीक है, गाड़ी को, तो बहुत सारे रीजन हो सकते हैं उसकी वजह से इंश्योरेंस कंपनी डिक्लाइन कर सकती है आपके क्लेम को। तो सबसे इम्पोर्टेंट चीज तो ये है कि जब आप इंश्योरेंस लेते हैं, उसका आपका पर्पज ये होता है कि अपने आपको प्रोटेक्ट करना, तो ऐसे इंश्योरेंस का फायदा नहीं है कि आपने इंश्योरेंस लिया हुआ है, प्रीमियम पे कर रहे हैं और आपकी इंश्योरेंस की कवरेज बाद में डिक्लाइन हो जाए। तो इंश्योरेंस को हमेशा ट्रुथफुल इंफॉर्मेशन प्रोवाइड करें, डिस्क्लोज करें सारी इंफॉर्मेशन, लेकिन गलती जाहिर सी बातें इंसान से हो जाती है।
6: जी बिल्कुल।
7: अगर इस सिचुएशन पे कोई इंश्योरेंस कंपनी क्लेम को डिक्लाइन करे, तो यू कैन कॉन्टेक्ट आलम लॉ फर्म एंड वी कैन ट्राई टू डिफेंड द क्लेम।